यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। राज्यमा 2025 वर्षको जुनको तुलनामा चलित वर्षको जुनमा सामग्री र सेवा कर यानि जिएसटी संग्रहको 15% वृद्धि भएको छ। यसको विपरीत राष्ट्रिय जिएसटी को 9% वृद्धि भएको छ। राज्य सरकारको विभिन्न विभागको अधीनमा पञ्जीयनभुक्त ठिकादारहरूसँग हिजो खानापाडामा ज्योति विष्णु प्रेक्षागृहमा अनुष्ठित जिएसटी सम्पर्कीय बैठकमा अंशग्रहण गरेपछि सामाजिक माध्यममा एक वार्तामा वित्त मन्त्री जयन्त मल्लबरुवाले यो कुरालाई प्रकाश गर्नुभएको हो। उहाँले भन्नुभएको छ कि जिएसटी वृद्धि क्षेत्रमा देशका शीर्ष प्रदर्शनकारी राज्यहरूको अन्यतमको रूपमा असम चिन्हित भएको छ। यस क्षेत्रमा कर ढाँट्ने रोड डिजिटल कर व्यवस्था सुदृढ गर्ने र करको परिसर वृद्धि गर्नको निम्ति सुपरिकल्पित पदक्षेपहरूको

सहायक गरेको छ। उल्लेखयोग्य यो छ कि 2025 सनको जुनमा असममा 1255 करोड रुपियाँ जिएसटी सङ्ग्रहको विपरीत चलित वर्षको जुनमा 1437 करोड रुपियाँ जिएसटी सङ्ग्रह गरिएको छ। संसदको वर्षकालीन अधिवेशन आउँदो 20 जुलाईमा सुरु हुनेछ र 13 अगस्तमा अन्त पर्नेछ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले 20 जुलाईदेखि संसदको वर्षकालीन अधिवेशन अनुष्ठित गर्नको निम्ति सरकारले दिएको प्रस्तावमा अनुमोदन गरेपछि संसदीय परिक्रमा मन्त्री किरेन रिजिजुले यो कुरालाई प्रकाश गर्नुभएको छ। राज्यमा 35 जिल्लाको परीक्षा केन्द्रमा आज असम लोकसेवा आयोगको अधीनमा संयुक्त प्रतियोगितामूलकको प्रारम्भिक परीक्षा अनुष्ठित भएको छ। यसपालि 41,695 परीक्षार्थीले प्रारम्भिक परीक्षामा अवतीर्ण भएका छन्। गुवाहाटी बजार क्षेत्रीय जलवायु विज्ञान केन्द्रले राज्यको 16 जिल्लामा उखुम गर्मीको सतर्कवाणी जारी गरेको छ। यसमध्ये कोक्राझार, धुबुडी, दक्षिण सालमारा, चिराङ, बङाइगाउँ, बरपेटा, गोवालपाडा, कामरूप महानगर, दरङ, होजाई, लखिमपुर, माजुली, शिवसागर, सराईदेऊ, धेमाजी जिल्ला रहेको छ। जलवायु विज्ञान केन्द्रले यो जिल्लाहरूमा जलवायुको उष्णता र आर्द्र हुने सम्भावना रहेको छ भनी पूर्वानुमान गरेको छ। जलवायु विज्ञान केन्द्रको विज्ञानीहरूले प्रकाश गरे अनुसार असमको जलवायुमा जलीय बाष्पको परिमाण अधिक भएको निम्ति तापमात्रा 36 डिग्री सेल्सियस भए तापनि 45 देखि 50 डिग्री सेल्सियस जस्तो अनुभव हुनेछ। यस्तो परिस्थितिमा हिट स्ट्रोक हुने सम्भावना वृद्धि भएको छ। क्षेत्रीय जलवायु विज्ञान केन्द्रले 6 जुलाईदेखि ब्रह्मपुत्र उपत्यका लगायत मणिपुर, मिजोरम, नागाल्यान्ड, भुटान र अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्रमा बराक उपत्यकाका ठाउँमा विशेष बिजुली चम्की मुसलधारी वर्षा हुने पूर्वानुमान गरेको छ। यता मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले गर्मीको निम्ति राज्यवासीहरूलाई सावधानता अवलम्बन गर्नलाई आह्वान गर्नुभएको छ। असमका अङ्किता कुँवरले हिजो 13 घन्टा 5 मिनटमा इङ्ग्लिस च्यानल सफलपूर्वक पौरी राज्य तथा उत्तर पूर्वाञ्चलका पहिलै महिलाको रूपमा इतिहास रचना गरेकी छिन्। इङ्ल्यान्डको डभारदेखि दिउँसो 1:30 बजे यात्रा सुरु गरी इङ्ग्लिस च्यानल अतिक्रमण गरी इङ्ल्यान्डको समयमा गत रात्रि 2:35 फ्रान्सको केल्सिटमा उपस्थित भएकी थिइन्। यसपछि अङ्किता कुँवरलाई इङ्ग्लिस च्यानल स्विमिङ संस्थाले स्वीकृति प्रदान गरेको छ। इङ्ल्यान्डले गत राति म्यान्चेस्टर ओल्ड ट्रेडफोर्डमा अनुष्ठित 5 टी20 क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा भारतलाई 4 विकेटले परास्त गरेको छ। योगाभ्यास दैनन्दिन जीवनको अंशको रूपमा पार्नको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शन अघि बढाइ यो उद्देश्य उद्घाटन गरी गाउँ गाउँमा योगाको अंशको रूपमा प्रशिक्षणको प्रारम्भिक पर्यायको 11 दिने संहत प्रशिक्षण कार्यक्रम हिजो समापन भएको छ। वर्षाले गर्दा बास्का जिल्लामा प्रस्तुतिको पर्यालोचना उद्देश्य हिजो जिल्ला आयुक्तको अध्यक्षतामा जिल्ला दुर्योग व्यवस्थापन प्राधिकरणको एक बैठक अनुष्ठित भएको छ। फ्रान्स र मोरक्कोले विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। प्रतियोगिताको आज रात्रि 1:30 बजे अनुष्ठित हुने प्री क्वार्टर फाइनलको पर्यायमा एक खेलमा ब्राजिल र नर्वे विरुद्ध अवतीर्ण हुनेछ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मिडियम वेभको 411.5 मिटर तदनुसार 729 किलो हर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 29 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। आजको कार्यक्रम अन्तर्गत उद्घोषकले मन पराएका केही गीतहरू सुन्ने क्रम रहेको छ र पहिलो गीत सिकार्नुहोस् कृष्ण मिजारको स्वरमा यो गीत।

हरेन सुब्बाले गाएको यसका साथै आजको गीतको कार्यक्रम पनि यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महाभाव शाखाबाट बोलिरहेको छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम यी सकिन्छ। भोलि अपराह्न 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।